नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

0: नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। श्रोताहरू समक्ष म लोक आज मेलबर्न चौतारीको यो नियमित कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 22 गते बिहिबार असोज कृष्ण पक्षको त्रयोदशी तिथि थियो आज। तदनुसार इस्वी सम्बत 2026 साल अक्टोबर महिनाको 8 तारिक, नेपाल सम्बत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौँ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारिन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौँ जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। आज कार्यक्रममा यहाँहरू समक्ष साताको समाचार, साताको गीत, यस हप्ताको मेलबर्न वरपरका सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौँ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। समय रहेमा केही गीत सङ्गीतहरू पनि प्रस्तुत गर्नेछौँ। सबैभन्दा पहिला साताको समाचार श्रोताहरूलाई स्मरण गराउन चाहन्छौँ। साताको समाचारमा हामी यो साताभरिका नेपालका प्रमुख समाचारहरूलाई समेटेर प्रसारण गर्ने गरेका छौँ। आजलाई यो साताको समाचार प्रस्तुत गर्दै सहकर्मी सरोजा।
1: नमस्कार, मेलबर्न चौतारीको साप्ताहिक समाचारमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म सरोजा श्रेष्ठ। यस कार्यक्रममा समावेश सबै समाचार आधिकारिक तथा विश्वसनीय स्रोतबाट पुष्टि गरिएका छन्। सुरुमा साताका मुख्य समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल अस्ट्रेलिया भ्रमणमा। अक्टोबर 8 अस्ट्रेलियाली विदेश मन्त्री पेनी वोङसँग भेटवार्ता। सिडनीमा प्रवासी नेपालीसँग कार्यक्रम। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी राहतका लागि अस्ट्रेलिया प्रति आभार। मनाङको हिमलुङ हिम पहिरोमा मृत्यु हुनेको संख्या 15 पुग्यो। बाढीको खतरा घटाउन नेपालले 4 जोखिमपूर्ण हिमताल खाली गर्ने योजना अघि सार्यो। जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा नेपालको 2 काँस्य पदक सहित समापन। फिफाको निलम्बनका कारण नेपाल साफ च्याम्पियनसिपबाट बाहिर। अब म सरोजा श्रेष्ठबाट सुन्नुहोस् साताको समाचार विस्तृतमा। सुरुमा अस्ट्रेलियामा रहेका नेपालीका लागि विशेष खबर। परराष्ट्र मन्त्री शिशिर खनाल अस्ट्रेलियाको आधिकारिक भ्रमणमा। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार मन्त्री खनाल अक्टोबर 3 फिजीका लागि प्रस्थान गर्नुभएको हो, जहाँ उहाँ अक्टोबर 5 र 6 फिजी र टुवालुमा हुने प्रिकोप नेताहरूको कार्यक्रममा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हुनुहुन्छ। त्यसपछि अक्टोबर 8 अस्ट्रेली विदेश मन्त्री पेनी वोङसँग भेटवार्ता गर्नुहुनेछ। भ्रमणका क्रममा मन्त्री खनाल क्यानबेरा स्थित नेपाली दूतावास र सिडनीका प्रवासी नेपाली समुदायले आयोजना गर्ने छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँ अक्टोबर 12 स्वदेश फर्किने कार्यक्रम छ। भोटेकोसी बाढीपछि अस्ट्रेलियाले गरेको सहयोग र गत साता न्युयोर्कमा प्रवासी नेपालीलाई देशको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारी नीति घोषणा भएपछि यो भ्रमण भइरहेको हो। यसैसँग जोडिएको अर्को खबर। नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन इन्सर्टले सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभयो। भेटमा प्रधानमन्त्री शाहले बाढी र पहिरोपछि अस्ट्रेलियाले देखाएको मित्रता, एकीबद्धता र सहयोगप्रति गहिरो आभार व्यक्त गर्नुभयो। उहाँले ड्रोन विशेषज्ञ, राहत सामग्री र विपद सहायता टोली तत्काल पठाएकोमा अस्ट्रेलियाको प्रशंसा गर्दै 1,10,00,000 अस्ट्रेलियन डलरको सहायता प्याकेज 2 देश बीचको बलियो सम्बन्धको प्रमाण भएको बताउनुभयो। अब हिमलुङ हिम पहिरोको पछिल्लो अवस्था। मनाङको नार्फु भूमि गाउँपालिका 5 सेप्टेम्बर 27 खसेको हिम पहिरोमा मृत्यु हुनेको संख्या 15 पुगेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार अक्टोबर 1 बिहिबार एकै दिन 800 फेला परेको थिए, बिहान 4 र दिउँसो 4। त्यसपछि 7 शव निकालिसकिएको थियो। एकजना आरोही अझै बेपत्ता छन्। शवहरू नेपाली सेनाको हेलिकप्टरबाट चामे र फु गाउँ पुर्याइएको छ। सेप्टेम्बरको अन्तिम साता परेको लगातारको वर्षाले देशभर ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 30 जनाको मृत्यु भएको छ र 1,900 भन्दा बढी परिवार प्रभावित भएका छन्। 240 भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। बागलुङ जिल्लामा मात्रै पहिरोबाट मृत्यु हुनेको संख्या 13 पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मनाङको चामेमा पहिरोले मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको बनेको तालले घर र पुल डुबानमा परेको छ र नेपाली सेनाले थुनिएको नदी खोल्ने काम गरिरहेको छ। अन्नपूर्ण सर्किटमा अलपत्र परेका 16 इन्डोनेसियाली पर्यटकलाई हेलिकप्टरबाट उद्धार गरिरहेको छ। भोटेकुसी बाढीपछि नेपालले 4 जोखिमपूर्ण हिमताल खाली गर्ने योजना अघि सारेको छ। समाचार संस्था रोइटर्सका अनुसार यही आर्थिक वर्षदेखि सुरु हुने यो काम अन्तर्गत तुलागी, वरुण, लुमिङ, छोर र हुङ्गु दुई हिमतालको पानी नियन्त्रित संरचना मार्फत नजिकका नदीमा बगाइनेछ। यी ताल 4,050 देखि 5,483 मिटरको उचाइमा छन् र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम तथा इसी मोडको सन् 2020 प्रतिवेदनलाई यिनलाई नेपालकी सबैभन्दा जोखिमपूर्ण तालमध्ये राखिएको थियो। विस्तृत अध्ययनपछि सुरु हुने यो काम पूरा हुन 6 वर्षसम्म लाग्न सक्छ। विज्ञहरूका अनुसार तालको सतह 3 मिटर घटाउँदा खतरा उल्लेखनीय रूपमा कम हुन्छ। यस अघि नेपालले सन् 2000 चोर रोल्पा र सन् 2016 इम्जा तालको सतह यसै गरी घटाएको थियो। रोइटर्सका अनुसार अगस्त 26 भोटेकोसी बारीमा 1,400 भन्दा बढीको मृत्यु भइसकेको छ र 5,000 भन्दा बढी अझै बेपत्ता छन्। नेपालले विगत 4 दशकमा करिब 26 हिमताल विस्फोटनमा घटना बगेको छ। राजनीतिमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिसमा संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ, जुन अक्टोबर 2 मध्यरातदेखि लागू भयो। अधिवेशन अन्त्य हुनु अघि सरकारले संघीय निजामती सेवा विधेयक र प्रत्येक नेपालीको आवास अधिकार सुनिश्चित गर्ने भवन विधेयक 2026 दर्ता गरेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन सभापति गगन थापाको नेतृत्वमा सुरु भएको छ र नयाँ केन्द्रीय पदाधिकारीका लागि अक्टोबर 7 र 8 मतदान भएको छ। स्वास्थ्य क्षेत्रको एउटा चिन्ताजनक तथ्याङ्क, नेपालमा जापानिज इन्सेफलाइटिसका 131 बिरामी पुष्टि भएका छन् र 28 जनाको मृत्यु भएको छ। दशैं नजिकै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष परम्परा तोड्दै भेडा, बाख्रा र च्याङ्ग्रा बिक्री नगर्ने घोषणा गरेको छ। खेलकुदमा जापानको आइची नागोयामा अक्टोबर 4 सम्पन्न 20 एसियाली खेलकुदमा नेपाल 2 काश्य पदक सहित पदक तालिकामा सहभागी भयो। नेपालले यसपटक 135 खेलाडी पठाएको थियो। फुटबलमा निराशाजनक खबर, दक्षिण एसियाली फुटबल महासङ्घ साफले नोभेम्बर 5 बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिपमा नेपाल बाहेका 6 टोली सहभागी हुने पुष्टि गरेको छ। विश्व फुटबल संस्था फिफाले अखिल नेपाल फुटबल सङ्घलाई निलम्बन गरेकाले नेपाल प्रतियोगिताबाट बाहिर परेको हो। क्रिकेटमा भने नेपाली टोली आइसिसी विश्वकप लिग दुईका महत्त्वपूर्ण खेलका लागि ओमान प्रस्थान गरेको छ। नेपाल क्रिकेट सङ्घले घोषणा गरेको 15 सदस्यीय टोलीमा सन्दीप लामिछाने पनि समावेश छन्। अब फेरि एकपटक साताका प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल अस्ट्रेलिया भ्रमणमा, अक्टोबर 8 विदेश मन्त्री पेनी वोङसँग भेटवार्ता र सिडनीमा प्रवासी नेपालीसँग कार्यक्रम तय छ। प्रधानमन्त्री वालेन्द्र शाहले अस्ट्रेलियाली राजदूतसँगको भेटमा बाढी राहतका लागि अस्ट्रेलिया प्रति आभार व्यक्त गर्नुभयो। बाढीको खतरा घटाउन नेपालले 4 जोखिमपूर्ण हिमताल खाली गर्ने योजना। फिफाका निलम्बनका कारण नेपाल नोभेम्बरको साफ च्याम्पियनसिपबाट बाहिर परेको छ। दसैँको तयारीमा रहनुभएका सबै श्रोतालाई अग्रिम शुभकामना। अर्को साता फेरि नयाँ समाचार सहित भेटौँला। यसैका साथ आजलाई साताको समाचार पुरा भयो। नमस्कार।
0: साताको समाचार सुनिसकेपछि अब प्रस्तुतिमा साताको गीत। साताको गीतमा हामी नेपाली सङ्गीत क्षेत्रका कुनै एक स्रष्टा, गायक, गायिका, गीतकार वा सङ्गीतकारलाई रोजाइमा पारेर उनकै एक गीतलाई प्रस्तुत गर्ने गर्दछौँ। गत हप्ताको साताको गीत सम्बन्धमा सच्याउनु परेको छ। विक्रम सम्बत 2080 साल फागुन 14 गते भक्तराज आचार्यको भौतिक शरीरको निधन भयो, हुनुपर्ने थियो, तर अन्य भएकोमा हामी क्षमा चाहन्छौँ। अब लागौँ यो साताको गीततर्फ। यो साता हामीले दुई स्रष्टाहरूलाई साताको गीतको स्थानमा समेट्दैछौँ। कारण हो, हिजो असोज 21 गते कलाकार पाण्डव सुनुवारको स्मृति दिवस परेको थियो। त्यसै गरी भोलि असोज 23 गते गीतकार विश्व बल्लभको स्मृति दिवस परेको छ। आज यी दुवै स्रष्टाहरूप्रति श्रद्धासुमन अर्पण गर्नेछौँ। पहिला स्मरण गर्न चाहन्छौँ पाण्डव सुनुवारलाई। नेपाली लोकसङ्गीत र रेडियो प्रसारणका चर्चित नाम पाण्डव सुनुवारको विक्रम सम्बत 2063 साल असोज 21 गते बेलायतको लन्डनस्थित किङ्स कलेज अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उहाँ कलेजो सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो। विक्रम सम्बत 2009 साल पुस 9 गते ओखलढुङ्गामा जन्मनुभएका पाण्डव सुनुवार लोकगायक मात्र होइन लोकप्रिय रेडियो प्रस्तोता समेत हुनुहुन्थ्यो। रेडियो नेपालमा उहाँले फोन इन, चौतारी, झरना र झन्कार, सुनगाबा लगायत कार्यक्रम सञ्चालन गर्नुभयो। हिजो परेको उहाँको यो 20 स्मृति दिवसप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ र उहाँकै केही चर्चित गीतहरू जसले उहाँलाई नेपाली लोक सङ्गीतमा स्थापित गराए तिनै गीतहरूका केही अंश अब प्रस्तुत गरेपछि अर्का स्रष्टा विश्व बल्लभप्रति श्रद्धा व्यक्त

आजको निम्ति साताको गीतको स्थानमा पर्नुभएका अर्का श्रष्टा वरिष्ठ गीतकार विश्व बल्लभ हुनुहुन्छ। उहाँलाई असोज 23 गतेको दिन 2 वर्ष अघि नेपाली गीत सङ्गीतको क्षेत्रले गुमाएको थियो। विक्रम सम्बत 2081 साल असोज 23 गते उहाँको 80 वर्षको उमेरमा काठमाडौँ स्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो। निधन हुनु केही दिन अघि मस्तिष्कघात भएपछि उहाँको उपचार भइरहेको थियो। विश्वबल्लभ लामो समयदेखि रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो। रेडियोमा काम गर्ने क्रममा नै उहाँ गीत लेखनतर्फ पनि सक्रिय हुनुभयो। विभिन्न गायक तथा गायिकाहरूको स्वरमा उहाँका चर्चित गीतहरू करिब 250 जतिको सङ्ख्यामा रेकर्ड भएको पाइन्छ। गीतकारका रूपमा मात्र होइन, रेडियो प्रस्तोता र लेखन कर्मीका रूपमा पनि उहाँको योगदान नेपाली सांस्कृतिक इतिहासमा जोडिएको छ। उहाँप्रति भोलि परेको उहाँको यो स्मृति दिवसमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ र उनै विश्वबल्लभको गीत रचनालाई नातिकाजीको सङ्गीतमा अरुणा लामाको स्वरलाई सुन्दैछौँ आज साताको गीतको स्थानमा।

0: तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकैबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोतावृन्द, कार्यक्रममा अब प्रस्तुत छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुरा। यस स्तम्भमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौँ। साथसाथै यस स्तम्भमा हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौँ। सबैभन्दा पहिला सुनौ सामुदायिक खबर, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका।
1: मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट MNCW को पहलमा स्थापित भएको MNC वेस्ट क्रिकेट क्लबको औपचारिक शुभारम्भ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गत शुक्रबार 2 अक्टोबरका दिन रक ब्याङ्क कम्युनिटी हलमा साँझ 5 बजेदेखि 8 बजेसम्म आयोजित कार्यक्रममा क्लबको औपचारिक घोषणा हुनका साथै नयाँ सिजनका लागि जर्सी समेत सार्वजनिक गरिएको थियो। स्थानीय खेलकुद प्रेमीहरू तथा सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा निप्लिज एसोसिएसन अफ भिक्टोरिया लगायतका साझेदार संस्थाहरूले नयाँ क्लबलाई सफलताको शुभकामना व्यक्त गरेका थिए। नेपालमा आएको बाढीबाट पीडित बाढी पीडितहरूका लागि सहयोग जुटाउने उद्देश्यका साथ MRR भजन मेलबर्नले आफ्नो 5औं भजन कीर्तन सत्र सफलतापूर्वक सम्पन्न गरेको छ। गत शनिबार 3 अक्टोबरका दिन साँझ 5 बजेदेखि 9 बजेसम्म डिगर्स रेस्ट स्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा यो कार्यक्रम आयोजना गरिएको थियो। बाढी पहिरोमा ज्यान गुमाएकाहरूको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गर्दै सुरु भएको कार्यक्रममा भजन कीर्तन, आरती र महाप्रसादको व्यवस्था गरिएको थियो। आयोजकका अनुसार सङ्कलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको छ। कार्यक्रमलाई क्रेगिबन नेप्लिज कम्युनिटी, नेप्लिज नेबरहुड कम्युनिटी इन्कर्पोरेटेड र अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले सहयोग गरेका थिए। हिमालयन फुटबल क्लबको आयोजनामा ग्रेस इन्टरनेसनल कप 2026 भव्य रूपमा सम्पन्न भएको छ। गत आइतबार 4 अक्टोबरका दिन डार्विन इन्टरनेसनल स्पोर्ट्स सेन्टरमा बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन भएको यस प्रतियोगितामा स्थानीय विभिन्न फुटबल टोलीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। नेपाली समुदायबीच भाइचारा प्रवर्धन र खेलकुद विकासका लागि ग्रेस इन्टरनेसनल एडुकेसन एन्ड माइग्रेसनको मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको हो। नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले समुदायका लागि साइबर सेक्युरिटी एन्ड मेन्टल हेल्थ अवेरनेस नामको चेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। यो कार्यक्रम शनिबार 31 अक्टोबरका दिन दिउँसो 4:30 बजेदेखि साँझ 7 बजेसम्म न्युबरी चाइल्ड एन्ड कम्युनिटी सेन्टर 440 ग्रान्ड बोलिभर्ड क्रेगिबर्न भिक्टोरियामा सञ्चालन हुनेछ। कार्यक्रममा साइबर सुरक्षा, अनलाइन ठगी नियन्त्रण, डिजिटल मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्य सचेतनाबारे विशेषज्ञहरूले जानकारी गराउनेछन्। कार्यक्रमलाई डोनीब्रुक नेपाली समाज, नेक्सस टेक र अस्ट्रेलिया सरकारले सहयोग गरेका छन्।
2: के तपाईँलाई थाहा छ, बच्चाको मस्तिष्कको लगभग 90% भाग उनीहरू 5 वर्ष पुग्नुभन्दा पहिले नै विकास हुन्छ। निशुल्क किन्डरले 3 र 4 वर्षका बालबालिकाका लागि प्राथमिक विद्यालय सुरु गर्नु अघि 2 वर्षको गुणस्तरीय शिक्षा प्रदान गर्दछ। परिवारहरूको पैसा पनि बचत गर्छ। किन्डरमा बच्चाहरूले खेलको माध्यमबाट सिक्छन्, जसले उनीहरूलाई महत्त्वपूर्ण सामाजिक, भावनात्मक र संज्ञात्मक कौशल निर्माण गर्न तथा साथी बनाउन सहयोग गर्छ। vic.gov.au/kinder मा गएर थप जानकारी पाउनुहोस्।
3: A 3CR supporter.

0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौँ। तपाईँहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। हामी त्यसलाई यस रेडियो कार्यक्रम मार्फत प्रचार प्रसार गर्नेछौँ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ melbournchautari@gmail.com। साथै मेलबर्न चौतारीको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब पालो यो साताको सामुदायिक जानकारीहरूलाई श्रोताहरू समक्ष प्रस्तुत गर्ने, यसलाई पनि प्रस्तुत गर्दै सहकर्मी कृतिका।
1: श्रोतावृन्द, आज अक्टोबर 8 तारिक अर्थात् असोज 22 गते। असोजको नाम सुन्ने बित्तिकै हामी सबैजनाको मनमा आउने एउटै प्रश्न, दसैँ कहिले छ त? अबको तिन दिन अर्थात् असोज 25 दिन घटस्थापना सुरु हुँदैछ, अर्थात् नवरात्रि आरम्भ हुँदैछ। दसैँको रमाइलो माहौलसँगै विभिन्न ठाउँमा आयोजना हुँदै गरेका कार्यक्रमको जानकारी हामी आज लिएर आएका छौँ। परिवार र साथीभाइसँग मिलेर चाडको खुसी बाँड्न कहाँ कहाँ के कस्ता कार्यक्रमहरू आयोजना हुँदैछन् त? आज हामी मेलबर्न चौतारीमा, मेलबर्न आसपास र भिक्टोरियामा हुन गइरहेका दसैँका कार्यक्रमहरूको सूचना प्रस्तुत गर्दैछौँ।

नेप्लिज नेबरहुड कम्युनिटी इन्कर्पोरेटेडले दसैँ तिहार फेस्ट 2026 आयोजना गर्दैछ। यो कार्यक्रम शुक्रबार 9 अक्टोबरका दिन साँझ 6 बजेदेखि 9 बजेसम्म एपिङ मेमोरियल हल 827 हाई स्ट्रिट एपिङमा हुनेछ। कार्यक्रममा चर्चित गायिका दीपिका बयम्बु मगरको साङ्गीतिक प्रस्तुति, सांस्कृतिक झाँकी, नेपाली परिकार र सांस्कृतिक कार्यक्रमहरू रहनेछन्। बेटर चोइस मोर्गेज फाइनान्स मुख्य प्रायोजक रहेको यो कार्यक्रम पूर्ण रूपमा निशुल्क छ, तर सहभागिताका लागि पूर्व बुकिङ अनिवार्य गरिएको छ। नेप्लिज एसोसिएसन अफ साउथ इस्टर्न मेलबर्नले दसैँ एन्ड टुगेदरनेस 2026 आयोजना गर्ने भएको छ। भिक्टोरिया सरकारको सहयोगमा हुने यो कार्यक्रम आउँदो शुक्रबार 16 अक्टोबरका दिन साँझ 5 बजेदेखि राति 10 बजेसम्म आर्थर रेन हल 16-20 स्टुअर्ट एभेन्यू ह्याम्प्टन पार्कमा सञ्चालन हुनेछ। कार्यक्रमबारे थप जानकारीका लागि कोअर्डिनेटर तथा भाइस प्रेसिडेन्ट रमेश खड्काज्यूलाई 0449-922-958 अथवा प्रेसिडेन्ट आलोक पौडेलज्यूलाई 0425-616-325 वा सेक्रेटरी प्रमेश बरुवालज्यूलाई 0430-661-281 सम्पर्क गर्न सकिनेछ। मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको आयोजना तथा एक्सपर्ट एडुकेसन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा दसैँ फेस्टिभल 2026 सञ्चालन हुँदैछ। यो महोत्सव आउँदो शनिबार 17 अक्टोबरका दिन दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म 120 ब्याडन पावल ड्राइभ टार्नेटमा आयोजना हुनेछ। कार्यक्रममा चङ्गा चेट, सांस्कृतिक नृत्य, बालबालिकाका लागि खेलकुद, साङ्गीतिक प्रस्तुति र निशुल्क भोजनको व्यवस्था गरिएको छ। सहभागिताका लागि रजिस्ट्रेसन अनिवार्य गरिएको छ। थप जानकारीका लागि यस कार्यक्रमको कोअर्डिनेटर जेनिसा गौतमज्यूलाई 0415-206-818 वा भाइस प्रेसिडेन्ट ज्योति कडेलज्यूलाई 0451-032-478 सम्पर्क गर्न सक्नुहुनेछ। नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले दसैँको अवसरमा शुभकामना आदान प्रदान तथा कम्युनिटी कन्सल्टेसन कार्यक्रम आयोजना गर्ने भएको छ। यो कार्यक्रम आइतबार 18 अक्टोबरका दिन बिहान 11:30 बजेदेखि दिउँसो 4:30 बजेसम्म ग्लेनरोय कम्युनिटी हब मिटिङ रुम 3-50 विथशेफ रोड ग्लेनरोयमा सञ्चालन हुनेछ। समुदायका आवाज, सुझाव र प्राथमिकताहरू सुन्ने उद्देश्यले आयोजित यस परामर्श कार्यक्रममा भिक्टोरियामा रहनुभएका सम्पूर्ण कम्युनिटी लिडर्सलाई आमन्त्रण गरिएको छ। थप जानकारीका लागि यहाँहरूले info@nav.org.au मा इमेल गर्न सक्नुहुनेछ।

अस्ट्रेलियन नेप्ली सिनियर सिटिजन सोसाइटी इन्कर्पोरेटेडले मेलबर्नमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूका लागि दसैँ सेलिब्रेसन 2026 आयोजना गर्दैछ। यो कार्यक्रम शनिबार 24 अक्टोबरका दिन दिउँसो 1 बजेदेखि ग्लेनरोय कम्युनिटी हब 760 पास्कोवेल रोड ग्लेनरोयमा आयोजना हुनेछ। ज्येष्ठ नागरिकहरूसँग शुभकामना आदान प्रदान गर्ने र उहाँहरूबाट आशीर्वाद ग्रहण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा मेरिबेक सिटी काउन्सिल र नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको सहयोग रहेको छ।

0: ओहो, आज पनि कलेज जान ढिलो भइसक्यो त। छिट्टो गर्नु पर्यो। के मेसेज आयो? काम एप्लाई गरेको थिएँ, त्यही पो हो कि? ए, एटिओबाट पो रहेछ। ओहो, $3,000 ट्याक्स रिटर्न हुने भएछ। लिङ्क पनि रहेछ। प्रोसेस के रहेछ? हेर्नु पर्यो। ब्याङ्क डिटेल पठाउनु पर्ने रहेछ। पठाइहाल्छु। आहा, कस्तो पैसाको खाँचो भएको बेलामा ट्याक्स रिफन्ड पो आउने भयो। के आएछ फेरि? ए, पैसा आए जस्तो छ। आएको छैन त। बरु मेरो खातामा भएको पैसा पनि छैन त। के भयो? लौ न।
1: अस्ट्रेलियन ट्याक्स अफिसले कहिले पनि फोन वा टेक्स्ट मेसेजबाट संवेदनशील जानकारी माग्दैन। यदि तपाईँले ट्याक्स अफिसको नाममा अनावश्यक कल वा मेसेज प्राप्त गर्नुभयो भने तुरुन्तै एटिओको आधिकारिक नम्बरमा सिधै फोन गरेर क्रस चेक गर्नुहोस्। कुनै पनि शंकास्पद गतिविधि लागेमा आफ्नो माई गभ एकाउन्टमा लगइन गरेर कर सम्बन्धित सबै सन्देशहरू राम्रोसँग चेक गर्नुहोस्। फोन वा मेसेज मार्फत तपाईँलाई पैसा फिर्ता गर्नु छ वा जरिवानाको धम्की दिने जस्ता कुराको कहिल्यै विश्वास नगर्नुहोस्। साथै फोन वा इमेलमा आफ्नो ब्याङ्क विवरण पनि कहिल्यै नदिनुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
2: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।

नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। अब यहाँहरू समक्ष नेपाली साहित्य क्षेत्रको एउटा समाचार प्रस्तुत गर्न गइरहेका छौँ। राष्ट्रकवि माधव प्रसाद घिमिरेको नाममा स्थापित माधव घिमिरे पुरस्कार यस वर्ष वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीका अवसरमा असोज 7 गते मर्स्याङदी बाङ्मय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो। नगद रु 1,00,000 राशि प्रमाणपत्र र दोसल्ला सहित उक्त पुरस्कार नेपाली शिक्षा परिषदकी अध्यक्ष एवं वरिष्ठ साहित्यकार रमा शर्मा र प्रतिष्ठानका अध्यक्ष विजयराज नेउपानेले वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा नेपाली शिक्षा परिषदकी अध्यक्ष रमा शर्माले नेपाली साहित्य क्षेत्रको उन्नयनमा राष्ट्रकवि घिमिरेको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। राष्ट्रकवि घिमिरे नेपाली काव्य र साहित्य क्षेत्रको सगरमाथा भएको उहाँको भनाइ थियो। पुरस्कृत व्यक्तित्व वरिष्ठ गीतकार कालीप्रसाद रिजालले राष्ट्रकविको नाममा स्थापित पुरस्कार आफूलाई प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभयो। नेपाली भाषा कला साहित्य संस्कृति र ज्ञान विज्ञानको उन्नयनका लागि 2053 सालमा स्थापना भएको मर्स्याङदी बाङ्मय प्रतिष्ठानले यस वर्षको राष्ट्रकविको नाममा स्थापित पुरस्कार गीतकार कालीप्रसाद रिजाललाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष नेउपानेले कार्यक्रममा बताउनुभयो। राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मर्स्याङदी बाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी रु 27,00,000 अक्षय कोष स्थापना गरिएसँगै उक्त अक्षय कोषबाट आउने ब्याज मार्फत हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ। नेपाली साहित्य र सङ्गीत क्षेत्रमा एक विशिष्ट व्यक्तित्वका रूपमा परिचित वरिष्ठ गीतकार कालीप्रसाद रिजालले धेरैभन्दा धेरै चर्चित गीतहरूको रचना गर्नुभएको छ। वरिष्ठ गीतकार कालीप्रसाद रिजालले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानबाट यसअघि उत्कृष्ट कविको पुरस्कार प्राप्त गर्नुभएको साहित्यकार प्राध्यापक डाक्टर सनत कुमार वस्तीले उक्त कार्यक्रममा जानकारी दिनुभयो। वरिष्ठ गीतकार कालीप्रसाद रिजालले पहलमान सिंह स्वार स्मृति पुरस्कार तथा बानिरा प्रज्ञा पुरस्कार सहित दर्जनौ

तथा कलाकारको पहलमा स्थापना भएको प्रतिष्ठानले विगत 4 वर्षदेखि राष्ट्रकविको नाममा पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो। अक्षय कोष स्थापना गरेसँगै पुरस्कार छनौटका लागि प्रतिष्ठानले 3 सदस्यीय समिति बनाएको थियो। प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजयराज न्यौपानेको संयोजकत्वमा गठित समितिको सदस्यमा विज्ञका तर्फबाट प्राध्यापक डाक्टर सनत कुमार वस्ती र दाताका तर्फबाट डाक्टर हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो। प्रस्तुत छ यो चर्चित गीत उनै कालीप्रसाद रिजालको रचनामा, नारायण गोपालको स्वर अनि सङ्गीतमा। स्वर सम्राट नारायण गोपालको पनि गत शनिबार असोज 18 गते परेको 87औं जन्म जयन्तीमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ। हामी पनि उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ।

0: मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हामी हरेक हप्ता बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौँ। मेलबर्न चौतारीको आजको यो कार्यक्रममा आफ्नै कुरा स्तम्भभित्र नै अब सुन्दैछौँ। हामीसँग प्रत्यक्ष सरोकार रहेको विषय स्वास्थ्य सम्बन्धी प्रस्तुतिलाई यस प्रस्तुति लिएर आउँदै हुनुहुन्छ सहकर्मीहरू कृतिका पौडेल र प्रमोद सुवेदी। हामी श्रोताहरूलाई यो पनि जानकारी गराउन चाहन्छौँ, यस चर्चामा व्यक्त भएका विवरणहरू सामान्य जानकारीका लागि मात्र हो। यहाँहरूको स्वास्थ्यसँग सुहाउँदो र भरपर्दो सुझाव सल्लाहको निम्ति कृपया आफ्नो जीपी अथवा विशेषज्ञहरूसँग सम्पर्क गर्नुहोला।
1: नमस्कार श्रोताबिन्द, मेलबर्न चौतारीको स्वास्थ्य श्रृङ्खलामा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म प्रमोद सुवेदीको सदाझैँ मसँग मेरी सहकर्मी कृतिका पौडेल पनि सँगै हुनुहुन्छ। कृतिका, हार्दिक स्वागत छ।
2: धन्यवाद प्रमोदजी।
1: हामीले योभन्दा अगाडिको श्रृङ्खलाहरूमा हाम्रो मुटुको स्वास्थ्यको बारेमा, हाम्रो मस्तिष्कको स्वास्थ्य, हाम्रो आन्द्राको स्वास्थ्य, निन्द्रा, यी सबै विविध विषयमा कुरा गऱ्यौँ। आजको श्रृङ्खलामा हामीले अर्को एउटा नयाँ विषय लिएर आएका छौँ, त्यो हो हाम्रो कलेज हो। हामी सधैँ मुटु, फोक्सो, मृगौलाको धेरै कुरा सुन्ने गर्छौँ, कुरा गर्ने गर्छौँ, तर आफ्नो कलेजो अलि चुपचाप पनि काम गर्ने भएर होला त्यति धेरै हामी कुरा गर्दैनौँ नि, है?
2: एकदमै सही कुरा प्रमोदजी। तर यति भन्दैमा, कलेजो शरीरको अत्यन्त व्यस्त अङ्ग हो। यसले हामीले खाएको पोषक तत्त्व प्रोसेस गर्छ, एनर्जी अर्थात् ऊर्जा भण्डारण गर्छ, जुन हामीले पित्त भन्छौँ पित्त बनाउँछ, जसले बोसो पचाउन मद्दत गर्छ, अनि औषधि, रक्सी र शरीरका विभिन्न पदार्थ प्रोसेस गर्न मद्दत गर्छ। अर्थात् कलेजोले दिन रात धेरै काम गरिरहेको हुन्छ।
1: अनि आजकल धेरै सुनिने शब्द फ्याटी लिभर अथवा फ्याटी कलेजो अथवा बोसोले भरिएको कलेजो भनेर होइन, तर त्यो रक्सी नपिउने मानिसहरूलाई पनि त हुनसक्छ नि, होइन?
2: हुनसक्छ। कलेजोमा अत्याधिक बोसो जम्मा हुने समस्या पाचन प्रक्रिया सम्बन्धी स्वास्थ्यसँग जोडिएको हुनसक्छ। विशेष गरी बढी तौल वा मोटोपना, टाइप 2 डायबिटिज, कोलेस्ट्रोलको समस्या र कम शारीरिक गतिविधि भएका व्यक्तिमा जोखिम बढ्न सक्छ।
1: तर त्यस्तो बोसो भएको कलेजो छ कि छैन भनेर थाहा चाहिँ कसरी हुन्छ त?
2: एकदमै राम्रो प्रश्न प्रमोदजी, सधैँ थाहा हुँदैन। सुरुको अवस्थामा धेरै मानिसलाई कुनै पनि स्पष्ट लक्षण नदेखिन सक्छ, त्यसैले जोखिम कारकहरू छन् भने आफ्नो जिपीसँग कुरा गर्नु राम्रो हुन्छ।
1: अनि हाम्रो सोसियल मिडियाहरूमा देखिने 7 दिने कलेजो डिटक्स प्रोग्रामहरू भनेर, अथवा मार्केटमा कहिलेकाहीँ डिटक्स चिया भनेर, कलेजो सफा गर्ने विधि भनेर हामीले अनलाइन मिडियाहरूमा पनि देखिरहेका हुन्छौँ, यिनीहरू चाहिँ कस्तो हो त, कतिको फाइदाजनक हुन्छ वा हुँदैन?
2: प्रमोदजी, यहाँ एउटा एकदमै रोचक कुरा छ।
1: कस्तो छ?
2: हाम्रो कलेजो आफै हाम्रो शरीरको प्रमुख विषाक्त पदार्थ निष्कासन गर्ने अङ्गहरूमध्ये एक हो। स्वस्थ व्यक्तिको कलेजो सफा गर्न विशेष त्यो डेटक्स जुस वा चिया आवश्यक छ भन्ने राम्रो वैज्ञानिक प्रमाण छैन। बरु केही जुन हामीले जडीबुढीजन्य पूरकहरू खान्छौँ नि, हर्बल सप्लिमेन्ट भन्छौँ, ती सप्लिमेन्ट्सहरूले उल्टै कलेजोलाई क्षति पुर्याउन सक्छन्।
1: हजुरले त्यसो भन्दै गर्दाखेरि मलाई त्यो कलेजोको एउटा अर्को विशेषता याद आयो नि, जस्तै हाम्रो बाहिरी अङ्ग छाला हुन्छ नि, छालामा केही ड्यामेज भयो भने छालाले आफै फेरि त्यसलाई नयाँ बनाउन सक्छ, त्यस्तै हाम्रो शरीरका भित्री अङ्गहरूमध्येको कलेजो मात्रै होइन जसले चाहिँ यदि केही ड्यामेज भएको छ भने आफै फेरि बनाउन सक्छ। कति रोचक छ है यो कुरा। अब त्यसो हो भने कलेजोको वास्तविक डिटक्स भनेको के हो त, कसरी हुन्छ त, त्यो बारेमा कुरा गरौँ न।
2: पक्कै पनि सायद हामीले सोसियल मिडियामा त्यति देख्दैनौँ र त्यति आकर्षक पनि सुनिँदैन होला सोसियल मिडियामा यो कुरा, तर प्रमाण एकदमै बलियो छ। सबैभन्दा पहिला त स्वस्थ तौल, अनि नियमित शारीरिक गतिविधि। त्यसपछि आउँछ सन्तुलन खाना, धुम्रपान नगर्ने, मदिरा कम सेवन गर्ने र अनावश्यक औषधि वा सप्लिमेन्ट्सहरूको सकेसम्म प्रयोग नगर्ने।
1: हजुर, किनभने अहिले हाम्रो श्रोताहरूलाई पनि लाग्न सक्छ मेरो खाना राम्रो भएको छैन, सप्लिमेन्ट लियो भने हुन्छ भनेर, फ्रेस खाना हेल्दी खानालाई छोडेर सप्लिमेन्टतिर जाने पनि हुनुहुन्छ होला, उहाँहरूको लागि पनि यो जानकारी हुनसक्छ। अब अर्को हामीले सुनिरहेको रोग हेपाटाइटिस पनि कलेजोको स्वास्थ्यसँगै जोडिएको हुन्छ है?
2: हजुर, हेपाटाइटिस विभिन्न प्रकारका छन्। हेपाटाइटिस बी र सी जस्ता जुन सङ्क्रमणले, जुन चाहिँ भाइरल सङ्क्रमणले दीर्घकालीन कलेजो रोग गराउन सक्छ। हेपाटाइटिस बी हामीले नेपालमा एकदमै सुनेको, यो विरुद्ध प्रभावकारी भ्याक्सिन पनि उपलब्ध छ र सायद हामीमध्ये धेरैजनाले यो हेपाटाइटिस बीको खोप पनि लगाएका छौँ। आफ्नो खोपको अवस्था वा व्यक्तिगत जोखिम थाहा छैन भने आफ्नो जिपीसँग सल्लाह गर्न सकिन्छ।
1: बिल्कुलै, सायद आजको सन्देशलाई यहीँनिर बिट मारौँ र सारांशमा भन्नुपर्दाखेरि महँगो डिटक्स भन्दा पनि आफ्नो दैनिक स्वास्थ्यलाई अलि सुधार्ने गरौँ ताकि कलेजोको स्वास्थ्य पनि राम्रो बनोस्। यही जानकारीका साथ आजको स्वास्थ्य श्रृङ्खला यति नै। अर्को हप्ता फेरि अर्को नयाँ विषय लिएर यहाँहरू सामु उपस्थित हुनेछौँ। तबसम्मलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। धेरै धेरै धन्यवाद, नमस्कार।
3: के तपाईँलाई थाहा छ, बच्चाको मस्तिष्कको लगभग 90% भाग उनीहरू 5 वर्ष पुग्नुभन्दा पहिले नै विकास हुन्छ। निशुल्क किन्डरले 3 र 4 वर्षका बाल बालिकाका लागि प्राथमिक विद्यालय सुरु गर्नु अघि 2 वर्षको गुणस्तरीय शिक्षा प्रदान गर्दछ। परिवारहरूको पैसा पनि बचत गर्छ। किन्डरमा बच्चाहरूले खेलको माध्यमबाट सिक्छन्, जसले उनीहरूलाई महत्त्वपूर्ण सामाजिक, भावनात्मक र संज्ञात्मक कौशल निर्माण गर्न तथा साथी बनाउन सहयोग गर्छ। vic.gov.au/kinder गएर थप जानकारी पाउनुहोस्।
4: A 3CR supporter.
0: श्रोतावृन्द, यिनै प्रस्तुतिहरूका साथै आजलाई बिदा माग्ने बेला पनि भएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो, आभार व्यक्त गर्दछौँ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3cr.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव, सल्लाह, प्रतिक्रियाहरू कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। कार्यक्रमको अन्तमा एउटा लोकदोरी गीत खेम सेन्चुरी र दीपिका मगरको स्वर विक्रम बाबु विश्वकर्माको सङ्कलनलाई श्रोताहरू समक्ष छाडेर सहकर्मी साथीहरू कृतिका पौडेल, प्रमोद सुवेदी, सरोजा श्रेष्ठ सँगै म लोक आजलाई बिदा माग्दछौँ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्रि। यहाँको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।
5: नाक पेली जै चाल तिम्रो।